0: जब आपने कुछ ऐसा किया जो आपको पता है कि अगर आपने सच बताया तो आई विल नॉट एक्सेप्ट इट एंड आई विल नॉट लाइक इट और वट एवर, तो तब आपको झूठ बोलना पड़ा. तो ये प्रॉब्लम किसकी थी? माई लैक ऑफ एक्सेप्टेंस. मेरे अंदर एक्सेप्ट करने की ताकत नहीं थी. इस ताकत की कमी होने के कारण आपको मेरे सामने झूठ बोलना पड़ा.
1: लेकिन
0: अब हम ये कह सकते हैं लेकिन आपने गलत किया. हाँ. आपने झूठ बोला. बट वी आर नॉट हियर टू लुक एट एवरीबडी एल्सेस फॉल्ट्स. यस, अ लॉट ऑफ पीपल इन द वर्ल्ड मेकिंग लॉट ऑफ मिस्टेक्स, बट वी कांट चेंज देम. वी आर इन एवरी इंटरेक्शन वी आर गोइंग टू सी मैंने क्या किया इसमें. बिकॉज मैं उनको नहीं चेंज कर सकती कि वो सच बोले, लेकिन मैं अपने आप को इतना स्ट्रांग बना दूं कि सामने वाले को मेरे सामने झूठ बोलने की जरूरत नहीं पड़े.
1: लेकिन रिश्तों में यही एक कहीं ये जो माइंडसेट चेंज होने की बात है, क्योंकि ज्यादातर ये देखा गया है कि वक्त के साथ साथ लोग बदलते हैं. हर रिश्ते में वो नहीं दिखता क्योंकि पति पत्नी का रिश्ता. तो जहां से मैं आपको एक्सेप्ट कर रही हूं, ऐसी एक सिचुएशन में आपने एक तरह से बिहेव किया, मैंने उसे एक्सेप्ट कर लिया. वही सिचुएशन अगर 4 साल बाद आई, आपने अलग तरह से बिहेव किया, अलग तरह से आपका बिहेवियर था, अब मैं किसको एक्सेप्ट करूं? ये वाले को एक्सेप्ट करूं या ये वाले को एक्सेप्ट करूं?
0: जब हम एक इंडिविजुअल को एक्सेप्ट करते हैं तो हम पूरे पैकेज को एक्सेप्ट करते हैं. तब हमें ये भी एक्सेप्ट करना पड़ेगा कि चलते चलते इस यात्रा के दौरान उतार और चढ़ाव आ सकते हैं परिस्थितियों के कारण, कोई और इंटरनल टर्मोइल के कारण. मे बी द अदर पर्सन इज गोइंग थ्रू अ लॉट ऑफ स्ट्रेस. इट कुड बी एनीथिंग, बट देन आई हैव एक्सेप्टेड. एंड इंस्टेड ऑफ फीलिंग हर्ट, लेट्स से एक हस्बैंड वाइफ रिलेशनशिप में एक ने दूसरे से झूठ बोला, इंस्टेड ऑफ फीलिंग हर्ट, टॉक इट आउट कि इसकी जरूरत क्यों पड़ी. यू नो नॉर्मली क्या होता है, आपने मुझसे झूठ बोला, आई एम सो हर्ट कि मैं विथड्रॉ कर रहा
1: हूं, मैं बात ही नहीं करूंगी.
0: मैं इतना हर्ट हूं, अब मैं अपने दुख में घुलती रहती हूँ. मुझसे झूठ बोला, ऐसा किया क्यों, एंड आई डोंट लाइक यू.
1: एंड यू नो व्हाट हैपेंस, अंदर तो ये दुख चलता रहेगा, ऊपर से आई क्रिएट अ फेस कि आई एम ओके. यू नो दैट्स अगेन अ मेजर कॉन्फ्लिक्ट. ये भी कि मैं अंदर से तो उतनी ही परेशानी और ये परेशानी बढ़ती जाएगी, लेकिन ऊपर से आई क्रिएट अ फेस कि इट्स ओके.
0: या बट द थिंग इज कि जैसे ही सी व्हाट हैपेंस इज, हम हर्ट जब हो जाते हैं कि आई एम हर्ट राइट एंड नाउ आई डोंट लाइक यू बिकॉज यू हर्ट मी. सबसे ओल्ड बिलीफ सिस्टम कि यू हर्ट मी,
1: हमेशा कोई और मेरे चोट देता है.
0: पहले तो उस बिलीफ सिस्टम को जब हम चेंज कर देते हैं कि यू कैन नॉट हर्ट मी, आपने जो किया सो किया, मैं हर्ट हो गई उससे, क्योंकि मेरे अंदर ताकत नहीं थी उस बात को स्वीकार करने की. तो उससे क्या होगा, मेरी आपके प्रति नेगेटिव एनर्जी नहीं जाएगी. अभी तक नेगेटिव एनर्जी क्यों जा रही है? यू हर्ट मी, आपने मुझे धोखा दिया. नहीं, आई एम रिस्पॉन्सिबल फॉर माई स्टेट ऑफ माइंड. आई एम हर्ट राइट नाउ, इट्स माई फॉल्ट. यू हैव डन व्हाट यू हैव टू डन. व्हाई एम आई हर्ट? तो पहले तो अपनी काउंसलिंग कि व्हाई एम आई हर्ट, वर्क ऑन माई सेल्फ, आई नीड टू बी स्टेबल. दूसरे ने कुछ किया बट व्हाई एम आई गेटिंग अफेक्टेड. तो पहले अपनी काउंसलिंग करके अपने आप को स्ट्रांग बना ले, फिर हमारे अंदर वो ताकत होगी दूसरे की हेल्प करने की. कि व्हाट इज द रीजन, व्हाट हैपेंड, बट आई एम एबल टू टॉक विद दैट कंपैशन ओनली व्हेन आई डोंट हेट यू. बट जब आप मेरे को झूठ बोलते हैं तो आई हेट यू एट दैट टाइम. तो हेट एंड कंपैशन, गुस्सा एंड लव,
1: इनफैक्ट एंड मैंने आपको पहले ही कटघरे में रख के आप पे पूरा इल्जाम लगा के आई एव ऑलरेडी एक्चुअली लाइक यू नो आईव मेड यू अ क्रिमिनल ऑलरेडी.
0: तो फिर आपको मेरे से कंपैशन नहीं मिल सकती है उस हालत में. क्यों? क्योंकि मैंने आपको जिम्मेवार ठहरा दिया मेरे दर्द के लिए. जब मैं आपको अपने दर्द से अलग कर पाती हूँ कि आप अलग हैं, मेरा दर्द मेरी सेल्फ क्रिएशन है, तो पहले सेल्फ रिस्पॉन्सिबिलिटी होगी. इट्स माई क्रिएशन सो आई हील इट. एंड जब मैं अपने आप को ठीक कर लेती हूँ, हील कर लेती हूँ, तब मेरे अंदर वो ताकत आ जाती है कि आपके अंदर जो चीज आपको डिस्टर्ब कर रही है, बिकॉज दैट्स अ रिलेशनशिप. रिलेशनशिप और क्या है कि आप किसी उतार चढ़ाव से गुजर रहे हैं. एज योर पार्टनर इन लाइफ आई शुड बी एबल टू हेल्प यू थ्रू दैट. लेकिन हम इतने अपने ही दर्द में इतने घुल जाते हैं और दूसरे पर इतना ब्लेम डाल देते हैं कि दूसरा किस दौर से गुजर रहा है
1: ये हम भूल ही जाते हैं कि हाँ दैट्स ट्रू. और गलती करने का जो स्कोप ہر ایک کی زندگی میں ہوتا ہے.
0: غلطی وہ بھی سمجھنی پڑے گی ان دا رائٹ پرسپیکٹو.
1: غلطی وہ غلط ہے بھی یا نہیں,
0: یہ ہم نے اس کو غلطی مانا, تو پہلے تو اس کو بھی تو ڈسکس کر کے وہ پرسپیکٹو رائٹ لانا پڑے گا. لیکن وہ تبھی ہو جاتا ہے وین آئی لو یو ایررسپیکٹو آف واٹ یو ہیو ڈن.
1: دیٹس واٹ وی سے انکنڈیشنل لو, دی وے یو سیڈ کی دی وے شیو بابا.
0: اینڈ انکنڈیشنل لو از ویری ایزی, اونلی اینڈ اونلی اف آئی انڈرسٹینڈ کہ یو آر ناٹ ریسپانسبل فار مائی اسٹیٹ آف مائنڈ. ابھی وہ لو ہے لیکن آپ نے کچھ ایسا کر دیا جو مجھے درد آ گیا, میں نے یہ سوچا آپ میرے درد کا کارن ہے, تو میرے پیار کی جگہ غصہ آ جاتا ہے. اور غصہ جہاں آیا وہاں پیار نہیں ہے.
1: بہت پیار اور نفرت سکے کے دو پہلو ہیں کہا جاتا ہے کہ نفرت ہی پیار کی پہلی سیڑھی ہوتی ہے, یہ بھی بہت باتیں کہی جاتی ہیں.
0: پریم مجھاتما کا اوریجنل سوروپ ہے, نفرت نہیں. نفرت ایک سنسکار ہے جو بن چکا ہے, اس کو تو ہم ہٹا سکتے ہیں. لیکن آتما کے جو اوریجنل گن ہے اس میں پریم اور نفرت دونوں نہیں ہے, بیکاز آئی لائک اونلی دیٹ love. So love is my original nature and I'm filled with it to be able to give it to everyone else.
1: Sister Shivani, aaj trust ko ek naye andaaz mein dekhne ki koshish ki. Ab vishwas ek aisi cheez thi jo hum dusron par karte the, lekin aaj ye baat phir saaf ho gayi ki main se hota hua hi har cheez jayegi, to wo kar kyun rahi hu apne liye, you know, I become very important. Bahut bahut dhanyawad is puri baat cheez ke liye. Om Shanti. کوئی بھی رشتہ کہا جاتا ہے کہ اس کی نیو اگر مضبوط ہو تو پھر وہ عمارت یا وہ رشتہ بہت سدرڑ ہوتا ہے. پتی پتنی کے اس رشتے میں ہم نے دیکھا کہ ہر بار ہم کہتے تھے کہ نیو وشواس کی ہے, لیکن آج وشواس ڈگمگا رہا ہے. تو وہ کسی اور کے کارن نہیں بلکہ ہمارے اپنے ہی کارن. یہ بات اگر سمجھ میں آ جاتی ہے تو رشتوں کو ایک نیا روپ دیا جا سکتا ہے اور وشواس کو دوبارہ قائم کیا جا سکتا ہے. یہ بھی بات کہ ایک بار وشواس ٹوٹ گیا تو دوبارہ نہیں ہو سکتا, جب میرے ہی ہاتھ میں ہے تو میں وشواس دوبارہ کر سکتی ہوں. اگر آپ کے پاس کوئی سوال ہے, کوئی بات ہے جو آپ ہمارے ساتھ شیئر کرنا چاہتے ہیں, آپ کا سواگت ہے. آپ ہمیں فون پر یا پھر ای میل پر بھی سمپرک کر سکتے ہیں. ہمارے فون نمبر ہے 09999 3444 0999 3666 0987 3666 555 اور ہمارا ای میل آئی ڈی ہے omshantistudio@gmail.com. اویکننگ ود برہما کماریز میں ان دنوں ہم بات کر رہے ہیں رشتوں کی. رشتے جو ہماری زندگی میں رس لاتے ہیں, ہمیں زندگی جینے کا نیا انداز دیتے ہیں اور زندگی جینے کے لیے بہت ضروری ہوتے ہیں. دوبارہ آپ سے ہوگی ملاقات اور کچھ خاص رشتوں کے ساتھ پھر جڑیں گے آپ کے ساتھ. اب دیجیے اجازت. اوم شانتی.